0: होता है। ये सब चीजें जो है मैं कहूंगा कि सिस्टम के जो अन्नदाता बैठे हैं उनको शायद या तो करना नहीं चाहते या तो उनको उन चीजों पे नजर नहीं है।
1: सामीन, अगर आप भी अपने मसाइल या मुतालबात इस प्रोग्राम के जरिए उजागर करके मुतलका हुकाम तक पहुंचाना चाहते हैं तो आप हर सोमवार और मंगलवार सुबह 10:30 बजे से दोपहर 12 बजे तक हमारे फोन नंबर 0194-245-2019 पर फोन करके अपनी बात रिकॉर्ड करवा सकते हैं। आप अपना पैगाम अपनी ही आवाज में रिकॉर्ड करके हमारे ईमेल एड्रेस radiokashmir@gmail.com पर MP3 फॉर्मेट में भेज सकते हैं। इसके साथ ही प्रोग्राम के आज के शुमारे का वक्त इख्तिताम को पहुंचता है। निगरानी आला तारिक राथर, तरतीब व तहजीब अशफाक अहमद शाह और कौशिकी कश्यप, रिकॉर्डिंग व एडिटिंग मीर अब्दुल हमीद, पेशकश रीजनल न्यूज यूनिट आकाशवाणी श्रीनगर। अपने मेजबान सैयद मुबशिर रफाई और प्रोग्राम की पूरी टीम को दें इजाजत। खुदा हाफिज।
2: سمعین، آپ شب خبر کی پیشکش سماعت کر رہے تھے۔ شہر شہر منظر، یہ آکاشوانی سری نگر کی آواز ہے۔ سمعین، جیسا کہ آپ کو معلوم ہے کہ پروگرام پیام صبح صبح کے 7:10 سے صبح کے 11:30 تک چلتا ہے۔ آج کے پیام صبح میں میں فرقان مجید اور میرے ساتھ
3: رفت آ رہا۔
2: رفت جی، پیام صبح پروگرام تو جاری ہے، ایک خاص مہمان بھی چند ہی بلکہ ہم کہہ سکتے ہیں تھوڑی دیر کے بعد ہی پروگرام میں شامل ضرور ہوں گی۔
3: جی جی بالکل۔
2: لیکن یہاں صبح کے 10 رہے ہیں، اس کا مطلب ہے کہ اب مجھے آپ سے اجازت لینی ہوگی اور اپنے سامعین سے بھی اجازت لینی ہوگی۔
3: جی، آپ جائیے اللہ کے حوالے اور ٹرانسمیشن حوالے کر دیجئے ناہدہ کی۔ ناہدہ ابھی اس ٹرانسمیشن کو جوائن کریں گی، اور آپ سننا مت بھولیے گا 10:30 ایک مہمان جو ہمارے اسٹوڈیو میں تشریف فرما ہوں گے، ان سے ہم بات کریں گے، آپ بھی سنیے گا۔
2: چلیے سامعین، آپ سنیے پروگرام صوفی صدا اور مجھے یہیں پہ اجازت دیجیے۔
4: ریڈیو ایک ایسی آواز جو ہر گھر، ہر گلی، ہر کوچے تک پہنچے۔ اپنے کاروبار کو دیجیے ایک نئی پہچان، اپنی ترقی کو دیجیے ایک نئی اڑان۔ ریڈیو سے اشتہار دے کر بڑھائیں اپنے بزنس کی شان۔ ریڈیو تشہیر کا سب سے آسان اور سستا ذریعہ۔ رابطہ کریں کمرشل براڈکاسٹنگ سروس سری نگر۔

0: menurut tanda na, I should do something else. मैं वैसे ज्यादा आत्मस हार्ड वर्क कर तो उसके बाद क्या हुआ कि मैंने यू थोड़ा सा ज्यादा संजीदता म्यूजिक को लिया मैंने संजीदगी से. तो उसके बाद वन बी यूथ कहें कि क्या ये तो उसने गसान हायर डिग्री किहीन म्यूजिक में. तो मैंने बी एड किया क्या मैं उस टाइम खतरा नेबर गसूँ क्योंकि मैं एक मिडिल क्लास फैमिली से थी. मैं तो त्राव मतलब छोड़ दे मगर तुम सोच में आई वॉज नॉट इकोनॉमिकली साउंड
1: बिल्कुल.
0: तो मैं पे पाना ही जानूं मैं मैंने मतलब बुआ नियत करें कि मैंने बीएड किया उसके बाद मैंने एमए इन एजुकेशन किया. तो टाइम करने पैसा जमा उसके बाद मैं बाहर गई उसके बाद मैंने एमए इन म्यूजिक किया एमफिल इन म्यूजिक किया.
1: क्या बात है.
0: देन आफ्टर दैट वन शिमला में मिले मैं तिथि वस्ताद बह जिक्र कर आर एस चांडल जी बंसल जी मृत्युंजय सर जीत सर मतलब तुम क्या जीत राम सर तुम क्या टीचर छ खुदा की कसम क्योंकि मे तूता बह वन सो ना मतलब कॉन्फिडेंस या बाकी चीज बट दे एनकरेज मी अ लॉट कि शी इज अ न्यू आई वाज परसुइंग एम ए एंड एम फिल. तो मकसद ये सोरी उसके बाद मैंने पी एच डी किया म्यूजिक. बट ये सारा अगर अस वन ना कि अस वन यूजली कि देर इज अ लेडी बिहाइंड अ सक्सेसफुल पर्सन
1: सही बात
0: है. बट दे नेवर अप्रिशिएटमेंट بٹ الحمد للہ کہ مے یہ تہِ کوٚر تتھ اوس پٔتھۍ کِنۍ میون وۄستاد وٹ ایور مطلب مےٚ مےٚ نے پڑھایہِ کمپلیٖٹ کی بہٕ گٔیَس نیبر اِٹ از جسٹ بِکاز آف ماے ٹیٖچر سپورٹ بٹ آی کمپلیٖٹِڈ
1: یہِ وۄستاد اگر سارنٕے میلن تیٚلہِ گژھِ زندگی واریاہ آسان.
0: ایگزیکٹلی ایگزیکٹلی
1: اپنے سفر کا جو خلاصہ کیا کہ کتنی مشکلیں ہوئی کتنی دقتیں ہوئی آپ کو یہ جو ہمارا پروگرام ہے اس کا مقصد ہی یہی ہے کہ ہم ان لیڈیز کو یہاں پر سامنے لائیں کہ جنہوں نے بہت تکلیفیں دیکھی لیکن اس کے باوجود بھی وہ کہیں رکی نہیں وہ چلتی گئی آگے بڑھتی گئی. ایک آپ مثال ہیں جو ہمارے سامنے اس وقت ہیں. آپ بہت اچھا گاتی ہیں بات آپ کے ساتھ جاری رکھیں گے لیکن پہلے سننا چاہیں گے آپ کی آواز میں کچھ.
0: میں اپنے ٹیچر کی یہ کمپوزیشن آپ کے سامنے پیش کروں گی.

0: پڑتا. مودی جی ہسٹری کے بہترین کسٹوڈینز میں سے ایک ہے جو اپنے عوام کا ایک بہترین کسٹوڈین ہے.
1: وہیں پردھان منتری جن اوشدھی کیندروں پر لوگوں کو سستی دروں پر جینرک دوائیاں اپلبدھ کرائی جا رہی ہے. کیندر سرکار نے پردھان منتری اجولا یوجنا کی شروعات کی جس کے تحت اب تک 10,55,00,000 سے ادھک مہیلاؤں کو مفت ایل پی جی کنیکشن دیے گئے. وہیں سڑک کنارے کاروبار کرنے والے ریہڑی پٹری وکریتاؤں کو ऋण देने के लिए शुरू की गई पी एम स्वनिधि योजना के तहत अब तक 1,12,00,000 से अधिक लोगों को ऋण दिए जा चुके हैं. भारत ने सामाजिक सुरक्षा में महत्वपूर्ण उपलब्धि हासिल की है. वर्ष 2015 में 19% लोगों को सामाजिक सुरक्षा का लाभ मिल रहा था जो वर्ष 2025 में बढ़कर 64% से अधिक हो गया है. सरकार द्वारा किए गए प्रयासों से लगभग 25 करोड़ लोगों को गरीबी से बाहर निकाला गया. दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली.
2: ये समाचार हमारी वेबसाइट www.newsonair.gov.in और हमारी न्यूज़ ऑन एआईआर ऐप पर भी उपलब्ध हैं.